0: منظوری دی ہے۔ تفصیل ہمارے نامہ نگار سے۔
1: میٹنگ میں سڑکوں، ریلویز، میٹرو، پیٹرولیم، قدرتی گیس، کوئلے اور محنت کے شعبوں میں 82,000 کروڑ روپے سے زیادہ مالیت کے بنیادی ڈھانچے سے متعلق 19 بڑے پروجیکٹوں کا جائزہ لیا گیا۔ زمین کو قبضے میں لینے، بازآباد کاری، جنگلات سے متعلق منظوریوں اور بین محکمہ جاتی تالمیل سے متعلق معاملات کو حل کرنے کی ہدایت دی گئی تاکہ پروجیکٹوں کو بر وقت مکمل کیا جا سکے۔ مرکزی وزیر نے عمل درآمد میں تیزی لانے کے لیے پروجیکٹوں پر نظر رکھنے کے ریاستی سطح کے گروپ قائم کرنے کی بھی تجویز رکھی۔ وزیر موصوف نے فصلوں میں تنوع لا کر پردھان منتری فصل بیمہ یوجنا کو توسیع دے کر کسان کریڈٹ کارڈ کی تعداد میں اضافہ کر کے قدرتی زراعت، ڈیجیٹل، ایگری ٹیک اور غذائیت میں اضافے کے پروگراموں کو فروغ دے کر زراعت کو مستحکم بنانے کے اقدامات کا بھی اعلان کیا۔ انہوں نے کہا کہ مغربی بنگال کی ترقی کو رفتار دینے کے لیے مرکزی اور ریاستی مل کر کام کرے گی۔ کولکاتہ سے سندیپ داس گپتا کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں فیصل خان۔
0: کوئلے اور کانوں کے مرکزی وزیر جی کشن ریڈی آج نئی دلی میں اہم اور اسٹریٹجک معدنیاتی بلاکس کی نیلامی کے 8ویں مرحلے کا آغاز کریں گے۔ کانوں کی وزارت نے کہا ہے کہ یہ نیلامی 9 ریاستوں میں واقع 20 اہم اور اسٹریٹجک معدنیاتی بلاکس کے لیے ہوگی، جن میں 13 نئے نشان زد بلاکس اور دوسری مرتبہ پیش کیے جانے والے 7 بلاکس شامل ہیں۔ یہ معدنیات صاف ستھری توانائی، جدید مینوفیکچرنگ، کھاد، دفاع اور دیگر اسٹریٹجک شعبوں کے لیے اہمیت کے حامل ہیں۔ وزارت نے نیلامی کے 7 مرحلوں کی تکمیل سمیت 88 اہم اور اسٹریٹجک معدنیاتی بلاکس میں سے 56 کی نیلامی کامیابی سے مکمل کر لی ہے، اس طرح 63% سے زیادہ کامیابی حاصل کر لی ہے۔ بھارت آج سے حیدرآباد میں محنت اور روزگار کے برکس وزرا کی 12ویں میٹنگ کی میزبانی کرے گا۔ اس 2 روزہ میٹنگ میں برکس رکن ممالک کے محنت اور روزگار کے وزرا اور سینئر افسران یکجا ہوں گے۔ بھارت کی برکس صدارت، جس کا عنوان ہے لچک، جدت ترازی، اشتراک اور پائیداری کی تعمیر کے لیے، کے تحت یہ اجتماع ہوگا۔ محنت اور روزگار کے مرکزی وزیر ڈاکٹر منسوخ مانڈویا میٹنگ کی صدارت کریں گے۔ اس دوران وزراء سماجی تحفظ کو فروغ دینے، محنت کی منڈیوں کو باضابطہ شکل دینے، خواتین کی شمولیت کو بڑھانے اور افرادی قوت میں انہیں شامل کرنے سمیت 4 ترجیحی موضوعات پر تبادلہ خیال کریں گے۔ میٹنگ کے دوران روزگار ورکنگ گروپ کے ذریعے تیار کردہ ڈرافٹ اعلامیوں کو غور و خوض کے بعد اپنایا جائے گا۔ اس اعلامیے کا مقصد برکس ممالک میں محنت کے بازار کی پالیسیوں، محنت کشوں کی بہبود، ہنرمندی کے فروغ اور شمولیت روزگار پر تعاون کو تقویت دینا ہے۔ پوتر شہر پوری کل سے شروع ہونے والی عالمی شہرت یافتہ بھگوان جگن ناتھ کی رتھ یاترا کے لیے تیار ہے۔ گزشتہ روز پوتر نابا جوبن درشن کے بعد سالانہ رتھ یاترا کے لیے وسیع تر انتظامی اور سیکیورٹی اقدامات مکمل کر لیے گئے ہیں۔ یہ سالانہ مختصر پڑاؤ دیوی دیوتا بہن بھائیوں کی شری جگن ناتھ مندر سے شری گنڈیچا مندر تک پوتر سفر کی علامت ہے۔ اتر پردیش کی راجدھانی لکھنؤ میں عظیم الشان ریاستی سطح کے پروگرام میں نوجوانوں کی ہنرمندی کا عالمی دن منایا جائے گا۔ اس تقریب میں وزیراعلی یوگی آدتیہ ناتھ مختلف اقدامات کا آغاز کریں گے، جن کا مقصد ریاست میں ہنرمندی، روزگار اور انٹرپرینورشپ کو مستحکم کرنا ہے۔ وزیراعلی ہنرمندی کی ترقی سے متعلق نمائش کا بھی افتتاح کریں گے، جہاں اختراعی ٹیکنالوجی، ہنرمندی پر مبنی مصنوعات اور صنعتی تربیتی اداروں، ITIs، تربیتی اداروں اور زیر تربیت افراد کے ذریعے تیار کردہ پروجیکٹس کا مظاہرہ کیا جائے گا۔ حکومت نے 19 ذیلی شعبوں کے لیے ملک کا خدمات کی پیداوار کا پہلا آزمائشی انڈیکس ISP جاری کیا ہے، جس میں پہلی بار ایسا ہے کہ باقاعدہ خدمات کے شعبے میں مختصر مدت کی سرگرمی کا ماہانہ پیمانہ فراہم کیا گیا ہے۔ اس پہلے انڈیکس میں 2024-25 کو بنیادی سال مانتے ہوئے اپریل 2026 کو بھی شمار کیا گیا ہے اور بھارت کے خدمات کے شعبے کے تقریباً 60% حصے کو شامل کیا گیا ہے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ امریکہ نے آبنائے ہرمز سے گزرنے والے کمرشل جہازوں پر ایران کے حالیہ حملوں کے جواب میں ایرانی بندرگاہوں کی ایک بار پھر ناکہ بندی کر دی ہے۔ अमरीकी सदर डोनाल्ड ट्रंप ने एक टीवी न्यूज चैनल को इंटरव्यू देते हुए कहा कि अगर लोग आबनाए हुरमुस से गुजरना चाहते हैं तो वो खुली है, अलबत्ता ये ईरान के लिए नहीं खुली है। जनाब ट्रंप ने ईरान को यह कहते हुए खबरदार किया कि अमरीका आज रात ईरान पर सख्त हमला करेगा और इन हमलों की शिद्दत हर रात के बाद बढ़ती जाएगी। उन्होंने कहा कि अमरीका ईरान के सभी बिजली प्लांट्स और पुलों को तबाह करता रहेगा जब तक कि ईरान मुज़ाकरात के लिए तैयार न हो जाए। जनाब ट्रंप ने इल्ज़ाम लगाया कि हर बार ईरान की तरफ से जंगबंदी का सिलसिला तोड़ा जाता है। उन्होंने ईरानी क़यादत को पैगाम दिया है कि बेहतर है कि वो एक मुआहदा कर ले वरना वहाँ कोई ज़िंदा नहीं बचेगा। इसी दौरान ईरान के पासदारान इनकलाब ने बहरीन में बड़े पैमाने पर हथियारों और कलपुर्जों के ज़खीरे पर हमले किए हैं। पासदारान इनकलाब ने यह दावा भी किया है कि उसने रैम पर, जहाँ कुवैत में अली सलीम ठिकाने पर MQ-9 ड्रोन्स तैनात थे, हमला करके बहुत से ड्रोन्स को तबाह किया है और नुकसान पहुँचाया है। भारत ने कहा है कि अमेरिका और ईरान के दरमियान ताज़ा कशीदगी और तजारती बहरी जहाज़ों पर हमलों के बाद वो मगरबी एशिया के हालात वाक़यात पर करीबी निगाह रखे हुए है। नई दिल्ली में नमनिकानों से बात करते हुए वजारत खारजा के तर्जुमान रणधीर जायसवाल ने महफूज और बिला रुकावट जहाजरानी और आबनाए हुरमुस से तजारत जारी रखने की भारत की अपील को दोहराया।
2: पश्चिम एशिया में हम लगातार नजर रखे हुए हैं। हमारा मानना है कि स्ट्रेट ऑफ हॉर्मुज के रास्ते नौ परिवहन अगर आजाद तरीके से चलेगा तो उनकी आर्थिक और ऊर्जा सुरक्षा को सुनिश्चित किया जा सकता है।
0: आबनाए हुरमुज में दो मर्चेंट जहाजों पर हमलों और मगरबी एशिया में बहरी सलामती से मुतालिक बढ़ती तशवीश के दौरान बंदरगाहों, जहाजरानी और आबी गुजरगाहों के मरकजी वजीर सर्बानंद सोनोवाल ने तनाज़े से मुतासरा खित्ते में काम करने वाले भारतीय जहाजरानों की हिफाजत के लिए जामे सी फेयर फर्स्ट पहल का आगाज किया है। वजीर मौसूफ ने भारतीय जहाजरानों की हिफाजत और बहबूद को यकीनी बनाने के लिए हुकूमत के मुकम्मल रद्दअमल की हिदायत दी है। एक रिपोर्ट।
3: नई दिल्ली में आला सतही बैन वजारती जायजा मीटिंग की सदारत करते हुए जनाब सोनवाल ने हर एक बहरी जहाज की हकीकी वक्त में निगरानी करने और खित्ते में मुतासर हर भारतीय जहाजरा के लिए मखसूस लाइजन अफसरान मुकर्रर करने की हिदायत दी। वजीर मौसूफ ने बंदरगाहों, जहाजरानी और आबी गुजरगाहों की वजारत और वजारत खारजा, पेट्रोलियम और कुदरती गैस, कीमिया और खाद की वजारत, भारतीय बहरिया, जहाजरानी के डायरेक्टरेट जनरल और ईरान और ओमान में वाक़ भारतीय मिशनों के दरमियान 24 घंटे तालमेल कायम करने की भी हिदायत दी। नई दिल्ली से सकलन अख्तर की रिपोर्ट के साथ खबरनामे के लिए जमीर रजवी।
0: पाकिस्तान के मकबूजा जम्मू और कश्मीर इलाके में सैकड़ों स्कूली बच्चों ने बावर्ती होकर अपने असातिज़ा और वालिदैन का साथ दिया। इन लोगों ने रावलकोट के ईदगाह मैदान में जमा होकर इस मकबूजा इलाके में पाकिस्तानी फौज की जालिमाना फौजी कार्रवाइयों की मजम्मत की। स्कूल जाने वाले तलबा पीर को बड़े पैमाने पर जमा हुए। ये लोग अमन की निशानी के तौर पर सफ़ेद झंडे लहरा रहे थे और इनके हाथों में बैनर्स थे जिन पर लिखा था, बैन अलाक्वामी मीडिया हमें भी शामिल करो। ये लोग पाकिस्तानी फौज के खिलाफ नारे बुलंद कर रहे थे। पाकिस्तान के जेर कब्ज़ा पूरे इलाके में ये मुजाहरे खित्ते में पाकिस्तान के दीरीना कब्जे के लिए एक बराह रास्त चैलेंज बन गए हैं, क्योंकि पाकिस्तानी फौजों ने वहशियाना कार्रवाई शुरू कर दी है जिनमें दसियों शहरी हलाक और ज़ख्मी हुए हैं। इसके साथ साथ खित्ते में सख्त नाकाबंदी और कर्फ्यू नाफिज है, नीज मवासलात का सिलसिला पूरी तरह मुनक़ता हो गया है। अकलीती उमूर के मरकजी वजीर किरण रिजिजू ने कतर के अमीर शेख तमीम बिन हमद अस्सानी के वालिद अमीर शेख हमद बिन खलीफा अस्सानी के इंतकाल पर ताजियत का इजहार किया है। फुटबॉल में स्पेन फीफा आलमी कप 2026 के फाइनल में पहुंच गया है। कल रात अमेरिका के टेक्सास के डालास स्टेडियम में खेले गए पहले सेमीफाइनल में स्पेन ने फ्रांस को 2-0 से हरा दिया। स्पेन की जानिब से माइकल ओयारज़बल ने 22वें मिनट में पहला गोल किया। इसके बाद पेद्रो पोरो ने दूसरा गोल करते हुए स्पेन की जीत यकीनी बना दी। अब इतवार की रात न्यू जर्सी के मीट लाइफ स्टेडियम में फाइनल में स्पेन का मुकाबला अर्जेंटीना या इंग्लैंड से होगा। स्पेन ने 16 साल पहले अपना पहला फुटबॉल कप जीता था। मर्दों के क्रिकेट में कल रात बर्मिंघम के एडबिस्टन में खेले गए 3 एक रोज़ा बैन अलाक्वामी मैचों की सीरीज के पहले मैच में भारत ने मेज़बान इंग्लैंड को 9 विकेट से हरा दिया। इस जीत के साथ ही भारत ने सीरीज में 1-0 की सबकत हासिल कर ली है। ये थी खबरें, अब अखबारात के आईने के साथ हैं फैसल खान।
1: शुक्रिया असलम। राजधानी दिल्ली से शाये होने वाले आज के तकरीबन सभी उर्दू अखबार ने वजारत खारजा के बयान को अवलियत के साथ शाये किया है। रोजनामा प्रताप ने सुर्खी लगाई है।